पीपल्स पार्टी ऐं नून लीग केपीएम एमरजेंसी लॻाइण ते इतफ़ाक़ करे वरितो। हतमी मंज़ूरी वफ़ाक़ी काबीना खां वरिती वेंदी। सेनेट ऐं क़ौमी असेंबलीअ जा इजलास बि 13 अक्टूबर ते तलब करण जो फ़ैसिलो। केपीए जी सूरत हाल ते सदर आसिफ अली ज़रदारी जी सदारत हेठि आम इजलास। वज़ीर आज़म, वफ़ाक़ी वज़ीरनि, अटारनी जनरल ऐं पीपल्स पार्टीअ जे सीनियर अॻवाननि जी शिरकत। ایوان صدر پارا جاری کل پدرائی میں چی ویو ہے تو اجلاس میں ملک جی سیاسی سیکیورٹی صورتحال جو جائز ورت ویو۔ قومی اسمبلی سینیٹ جا الگ الگ اجلاس 13 اکتوبر تے سڈائن تے اتفاق تھو ہے۔ جے یو آئی سربراہ مولانا فضل الرحمان جی وزیر اعظم شہباز شریف سے ملاقات، کے پی جی صورتحال تے تفصیلی گالیوں۔ وزیر اعظم شہباز شریف مولانا فضل الرحمان کے عمرے جی مبارکوں بھی ڈنوں۔ ذریعے جو چوڑ ہے تو مولانا فضل الرحمان وزیر اعظم کے پی اے والی صورتحال کے سیاسی حل کڈن جو مشورہ ڈنو ہے۔

0: رات دہ وگے تائیں مریضن جو علاج کندو آہے یاد رکھندا دائمی بخار نزل و زکام بدن میں سور بے چینی کمزوری ملیریا مدے جو بخار ٹی بی بد ہضمی ملو ائی بین بیمارن جو علاج کندو آہے
1: ایڈریس دندو روڈ المدینہ ہوٹل جے پویاں ڈاکٹر محمد اشرف الرازی ہیلتھ کیئر کلینک ماتلی ودیق رابطے لائے سجاد علی لگاری موبائل نمبر 0370-4495-244
2: خوشخبری خوشخبری اکھین جی مفت کیمپ فاران شوگر ملز شیخ برکیو میں اکھین جے سبنی مریضن لائے ٹے ڈیں واری مفت اکھین جی سرجیکل کیمپ پروگرام داخلہ ہے آپریشن 13-14 اکتوبر بروز انگارے ارباجے ڈیں فاران شوگر ملز میں لگائی پئی ونجے جے میں اکھین جی بیمارین جا ماہر ڈاکٹر ائی انن جی ٹیم اکھین جو آپریشن کندا ائی لینسز لگائندا اواں بہ ان مفت اکھین جی کیمپ ماں بھرپور فائدہ حاصل کرے سگو تھا ہند فاران شوگر ملز ڈسپینس سری مل کالونی نوٹ سبنی مریضن کے لینسز کھادو چشمہ دواؤں مفت میں ڈنو ویندیوں مریض پان سا گڈ موسم مطابق بسترو تھاؤں کھڑی اچن طرفا محمد عمر امین باوانی چیئرمین باوانی گروپ
3: ماتلی آس پاس خوشخبری मातली शहर जी पहरी होलसेल मोहम्मदी फार्मेसी मातली जिते हर दवा अवां के होलसेल रेट में मिलंदी मेडिकल स्टोर वारन लाए 12% ऐं घरू सार्फिन लाए हर दवा 10% रियायत ते मिलंदी जेका मेडिसन असां वट बर वक्त मौजूद न हुंदी उहा ॿिए ॾींहुं घुराए पूरी करे ॾींदासीं घरू सार्फ हुजे या मेडिकल स्टोर वारा उन्हनि खे राइडर जे ज़रिए स्टोर या घर ते मेडिसन पहुचाई वेंदी राइडर खे 50 रुपया खरीदार अदा कंदो टाइमिंग सुबुह 9:30-6:30 शाम ताईं नोट असां वटि लूज गोरियूं या कैप्सूल न मिलंदा एड्रेस मोहम्मदी फार्मेसी नज़्द अली शेर कांटा मेन हैदराबाद रोड मातली राबते लाइ अशोक कुमार मोबाइल नंबर 0313-086-3163
4: खुशखबरी अवां जे पंहिंजे शहर मातली में अवां जो जातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली डॉक्टर अज़ा मुस्तफ़ा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी औलाद जो न थियण औरतन जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण बांझपन
3: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी यादि रख निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो निज़ामाणी मेडिकल सेंटर ते OT लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी वधीक मालूमात लाइ एडमिन नाना सोलंगी मोबाइल नंबर 0310-31-43-842
5: अपना शहर अपना घर मातली और मातली की आवाज GFM
2: 90.4 पेंजे कारोबार जी तरक्की लाए सोचे रहा आयो
6: त पोए GFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
2: जेको हले थो बिना ब्रेक ऐं मुसल
6: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GFM मातली बदीन
2: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
6: असांजे स्टेशन ॿुधो वेंदड़ रेडियो GFM मातली बदीन
2: बस पोइ हाणे खणो फोन